0: ランチ何
1: हजुर प्रारम्भिक स्वास्थ्य सेवा हाम्रो आधारभूत अति आवश्यक सेवा हो आलस स्प्रिङ्समा यस्ता सेवाहरू जस्तै जीपी डाक्टर भिजिट दाँतको सेवा मिडवाइफको सेवा जस्ता सेवाहरू पाइन्छ तपाईँको भिसा अनुसार के कस्तो सेवा तपाईँहरूले पाउन सक्नुहुन्छ र तपाईँलाई केही स्वास्थ्य सेवाको सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला सम्पर्कको लागि Multicultural Community Services, Central Australia, 8952-8776 or mcsca.org.au ma click on the link. Prarambhik Swasthya Sewa Karyakram, Multicultural Community Services, Central Australia, ra NTPHN, Paneko, Northern Territory, प्राइमरी हेल्थ नेटवर्कको सहयोगमा सञ्चालित कार्यक्रम हो यस कार्यक्रम मार्फत यहाँहरूलाई केही सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला
2: The Multicultural Access to Primary Healthcare Program is managed by Multicultural Community Services of Central Australia and supported by the Northern Territory Primary Health Network and ACCC